0: जान जी जनाब, आप लोग हमें कॉल कर सकते हैं, एसएमएस कर सकते हैं, और ये प्रोडक्ट आपको कहाँ कहाँ मिलेगी, आप जहाँ पर भी मौजूद हैं, पहले तो हमारा नंबर नोट कर लीजिएगा कि अगर आपको हमारी प्रोडक्ट किसी वजह से नहीं मिलती आपके इलाके में तो हमें ज़रूर बताइएगा। और अगर आप ये चाहते हैं कि आपके इलाके में भी हमारी प्रोडक्ट पहुंच जाए तो हमारा नंबर जो है 03449363666 0346 936 3366 इस नंबर पर आप रब्ता कर सकते हैं। डेरा इस्माइल खान में हमारी जो मेन आउटलेट है वो केसन शॉप है, ठीक है जनाब। और केसन शॉप का एड्रेस नोट कर लें, क्योंकि जो लोग केसन के फैंस हैं और जो केसन के प्रोडक्ट यूज करते हैं उनको पता है कि जब वो केसन शॉप से डायरेक्ट खरीदारी करते हैं तो उनको कितना फायदा होता है। तो आपका आना हमारी शॉप के ऊपर ऐसा नहीं है कि आपको बाजार की रेट के ऊपर चीजें मिल रही होती हैं। केसन शॉप डेरा इस्माइल खान में जब आप आते हैं तो आपको होलसेल रेट पर प्रोडक्ट्स मिलते हैं। तो जो हमारी ये प्रोडक्ट है, क्या नाम है इसका, केसन शिफाए दर्द, हमारा जो ऑयल है या दूसरे प्रोडक्ट हैं, ये जब आप खरीदेंगे, जी बिल्कुल, जब आप खरीदेंगे केसन शॉप से तो वहाँ पर इकोनॉमिकल रेट पर मिलेंगी। जी कॉलर हमारे साथ हैं और उनको मौका दे रहे हैं। अस्सलाम वालेकुम।
1: वालेकुम सलाम सर जी, करिए तो ठीक हो
0: जी? अल्हम्दुलिल्लाह, राजा गफूर फ्रॉम पंच गिराई।
1: जी सर बिल्कुल जी, खरीयत ठीक हो
0: अल्हम्दुलिल्लाह जी। मैं तकरीबन 22 मिनट गाल की अपने प्रोडक्ट दोते जरा के लोगों को शिफा देना पे, वाकई इतने कम दी प्रोडक्ट ये है दर्द वाला तेल सारा।
1: बिल्कुल गाली करो ना इंडिया बिल्कुल गाली उका बेहतरीन जरा ना गालियां करने पावे असा इसको जो आजमाई करे है तेल दी मालिश करो और अगर तुम्हारे वाला का मसला है तो वाला आला तेल भी अलग है ऊदे नाल फायदा चाहो हिस्सा गोलियां तो बच वो सारा दिन बदक
0: मालिश करो तो बिल्कुल जितना भी तो मैं आदा कि पहाड़ी त्रोड़ा होवे ना तो
1: कल दी गल एक बंदा मेरे को आवे खुदा दी कसम मेरा मुंह काल खाने काबे आले पासे वो बंदा आवे उसा के मैं तेल तेरे को गिन के वैसा मैं आके मेरे को खत्म किया थी इंशाल्लाह दू दी सफर कर मैं आप देरे बजरे मैं चाह के आसा लाले को आप रतने ला देता ऊसा के यार की था कचरा करे को बच्चा थी तो मैं को देता मैं इसको अजमाए ये मेरा फायदेमंद शायद
0: बिल्कुल सही में गाले थे जरा इंशाल्लाह अजमैसे को तो को पता लग वैसे की वाकई उन्हें जिंदगी दी सिर्फ
1: क्योंकि वो अजमाई खड़े ने इस चीज का उनको पता लग गई है भाई ये चीज बहुत जरा ना
0: केसन दा शिफाए दर्द तेल हुंदा है कुछ लोग यानी के मुख्तलिफ मसाइल नाल आंदे हो सन ते क्या वला के दूजी दफा गिन के बहन के भाई इन्हें बहुत फायदा दिता है तो एक भाई बोतल दे सकू रिजल्ट तो
1: पता
0: लगता है 700 रुपए का तेल है कैं करा तो कोई गल की भाई बहु कीमत इंदी या लोग आदन नहीं भाई जितनी दी कीमत है उतना ही कम कर
1: जी नहीं नहीं नहीं कीमत बिल्कुल ठीक ठाक कीमत इसी कोई फर्क नहीं अल्लाह के हुक्म नाल क्योंकि शायद चंगी हो ना तो कीमत ही चंगी होती है
0: कीमत ही चंगी होती है ठीक है सही बहुत मेहरबानी जनाब बहुत मेहरबानी बहुत मेहरबानी जनाब राजा गफूर भाई हमारे साथ पंच गिराई से होते हैं और पता नहीं कितने दर्जन ये बेच चुके हैं और गरीब से इलाके में रहते हैं कोई इतना बड़ा अमीरों का इलाका भी नहीं है लेकिन लोगों को शिफा इतनी मिल रही है इस प्रोडक्ट से केसन ऑस्ट्रिच ऑयल से केसन दर्द के तेल से केसन शुतर मुर्ग वाले तेल से से खरीदते हैं। तो भाई अगर आपके घर में भी कोई ऐसा बंदा है जो बहुत अरसे से दर्द वाली गोलियां खा रहा है तो भाई आप उसके ऊपर एहसान करें और उसकी गोलियां छुड़वा दें यार। ये इतनी खतरनाक गोलियां, जो दर्द वाली गोली होती है ना, जिनको हम एनसिड कहते हैं, ठीक है जनाब, ये जो ब्राउन कलर की गोलियां होती हैं, और ये इतनी खतरनाक होती हैं कि यूं समझ लें आप अपने पेशेंट को एक गोली नहीं दे रहे होते। आप जब एक गोली अपने किसी मरीज को देते हैं दर्द वाली, तो ये एक छुरी या चाकू भी उसके मैदे के ऊपर मार रहे होते हैं, ठीक है जनाब। ये इतनी खतरनाक होती है जो कि आपके गुर्दों को, आपके जो है फेफड़ों को, आपके जो है मैदे को, आपके जिगर को नुकसान पहुंचा रही होती हैं ये गोलियां। दर्द वाली गोलियां अगर आप 2-4 दिन के लिए खाते हैं तो उनका कोई इतना नुकसान नहीं होता, लेकिन अगर किसी की ये रूटीन बन जाए, ठीक है जनाब, कि कोई ये बोले कि भाई रोजाना एक दर्द वाली गोली खानी है, तो उसका भाई अंत जो है ना, इख्तिताम उसका खून की उल्टी की सूरत में होता है, बहुत खतरनाक होता है। तो अपने प्यारों से प्यार कीजिए और उनको बगैर साइड इफेक्ट वाली चीजें दीजिए, जैसे कि सनशिफा दर्द। अस्सलाम वालेकुम।
2: वालेकुम सलाम कलील भाई, क्या हाल है
0: जनाब? हमारे साथ मलिक मलिक मलिक अवान रजा अवान मलिक रजा
2: मलिक
0: रजा, क्या हाल है जनाब? ठीक ठाक हो तुसी?
2: अल्हम्दुलिल्लाह खरीयत है। तोता सुनाओ,
0: प्रोग्राम सुनते बैठे वे सर असई
2: सुनने पाते।
0: अच्छा जी,
2: कदा तोता यार मियां अली दा लिंक गिन गिनो आना।
0: आए मियां अली दा लिंक भी गिनसू, कोई राबता करवा दे ऐसा कुछ। मियां अली दे केड़ा एफएम होने? वैसे मियां अली कोई एफएम है तो कोई कोनी, तिरानवे तो सरकारी है ना? सही,
2: वो तो लेंगे ना, लेकिन कमर्शियल।
0: अच्छा, कोई कमर्शियल चलता भी 93 ते उतना
2: नहीं, विच थोड़े बहुत होने ज्यादा तो कोई नहीं, लेकिन उन्होंने तो गल करवा तो कमर्शियल अगर एक घंटा से ये वाला दे दे तो इतने थोड़ा काम ही क्या मैं कौन जा देखा दे चुना कौन
0: जा सही है। चलो मियां अली च मेरे दोस्त रांदन, मेरे कोलीग्स कुछ रांदन मियां अली दे विच, बल्कि मियां अली दे विच मेरे दोस्त सिन, तो मेरे स्टेटस देखते हैं तो मैं कहा खलील भाई मेरा बड़ा दिल आता है कि मैं केसन शॉप मियां अली च बनावा ना, ते
2: अगर इतने आवा नहीं आना
0: अलहमदुल्ला जी। ए सारा तेल बड़ा है नायाब किस्म का, ऐसे ही अपने को रखो तो अपने लोगो को आपे गाइड करो के भाई घिन वो जोड़ा दे दर्द वास्ते। अच्छा जी, जरूर को हाल वाल गिना सही, ठीक है जी, बस आपको दिसाए, ठीक है रजा भाई,
2: ठीक है भाई। जितने मेरे दोस्त सुनने का सारा सलाम ठीक है, ते हम दे खसूसी सलाम
0: हम से खिमटे नो है जी, ठीक है जी, बहुत शुक्रिया जनाब, थैंक यू सो वेरी मच। और हमारे साथ जो है मलिक रजावान मियां वाली साइड से, इनके इलाके का नाम बड़ा मुश्किल है,
3: जोड़ों
0: का। तो जनाब जोड़ों की अकड़न है आपको, या पट्ठों के मर्ज में मुबतला हैं, कमर के दर्द में मुबतला हैं, ये बहुत ही क्लासिकल चीज है हमारे जनाब, इसकी मालिश आपको अगले 3 मिनट के अंदर जो है सेहतमंद और सुकून में ला सकती है। एक और कॉलर हमारे साथ हैं जी, अस्सलाम वालेकुम। अब्दुल हादी
4: अनिल भाई, की हाल है?
0: अल्लाह का शुक्र है अब्दुल हादी भाई, तुसा सुनाओ, तुसा ठीक है वे?
4: सड़ी मासो
0: सड़ी माशी, मैं बिल्कुल ठीक ठाक हाँ जी, तुसा सुनाओ ठीक ठाक वे? मैं क्या है,
4: माशाल्लाह माशाल्लाह ठीक ठाक, तुझे सुने सो
0: प्रोग्राम सुन दे पे वैसे ही?
4: जी सुन दे पे, ऐसे बड़ा मजा करे ना पी आई।
0: अच्छा मजा करे ना पी आई, वाकई मजा करे ना पी आई, या बस
4: काल बड़ी ओखी लगती है?
0: अच्छा काल ओखी लगती है,
4: ओखी लगती है, कदा कदा तो मिल नहीं वेंदी।
0: अच्छा वाह, बे प्रोग्राम मिल वेंदी, सारे च नहीं मिलती مشکل تھی میں نے بعض اوقات لیکن وقت بھی کوشش کرندے رہو
2: پوری تلار اس پاس ہونی ہے نا
0: پہاڑ پورا لے تے موبائل چا کے کھڑے ہوندے نے صحیح سارے شو واسطے انہاں تے محبت ہے
2: مت ہون لگ گیا نہیں ہے ہون لگ گیا نہیں ہے
0: سناو صحیح بھی خیر خیریت ہے تہاڈے پاس موسم اچھا ہے صحیح مستقل درد ایسے لوگ ڈٹے مستقل یا درد ہوئے تسا ایک کوئی ایسا مریض ڈٹھا ہوسی اپنے خاندان دے وچ یار ہر ویلے پیٹ دے درد پانی خراب ہو سی ہاں ہاں پانی دا مسئلہ بالکل بس پیٹ دے واسطے تے سارا بہت سستی پروڈکٹ ہے 150 روپے دا کیسن دا ہاضمہ کنٹرول سیرپ ہے صحیح کیسن ہاضمہ کنٹرول سیرپ سیریسیٹ دے نام کول آندا ہے تے جناب او استعمال کرن تے پیٹ دے درد ڈاکٹر دو ونجنا ہی نہ پوسی انشاءاللہ او اکو سیرپ ہی کافی ہے کیسن دا استعمال کرو تے مزے چو
2: انشاءاللہ
0: بالکل میدے واسطے بھی سیرپ ہے سارا موٹاپے واسطے ہاضمہ سوری جی ساری پھکی ہے تے درد واسطے اسپیشلی بڈھا واسطے جڑے بزرگ لوگ ہیں
2: خلیل بھائی
0: جی جی
2: ایک بھائی بیماری بھی ہوتی ہے
0: او کیری
2: چٹے
0: والا تو کوئی مسئلہ ہی کونی سارا آئل گھنو کیسن ہیئر آئل تے او کوئی استعمال کرو وقت کو پہلے جڑے جوانی چٹے وال تھیندن فردر بے وال ہی چٹے نتیسن تے جڑے چٹے تھے ودن او بھی ولا کے کالے تھی ویسن بیماری سا کو دسو مسئلہ سا کو دسو تے حل سارے کول گنو انشاءاللہ بس دعوت دیو بھائی کیسن دے ہیئر آئل کیسن دا ہاضمہ کنٹرول سیرپ تے اے شفا درد آئل استعمال کرو تہاڈے سارے بیماریاں ختم تھی ویسن ٹھیک ہے سہی
2: بہت بہت شکریہ بس میرے سلام دے تے نعمان بھائی کو
0: ٹھیک ہے جی نعمان بھائی سن دے پین تے سلام
2: تو سلام تھی گیا تے سلیم کٹی سیل تھی گیا تے
0: ٹھیک ہو گئے جناب ٹھیک ہو گئے عبدالحادی بہت مہربانی جناب شکریہ
2: بہت بہت شکریہ
0: خلیل اوکے جناب تھینک یو سو ویری مچ جی عبدالحادی ہمارے ساتھ موجود تھے آپ لوگوں کے میسیجز بھی آ چکے ہیں اور یہ آئل آپ کو ملے گا آپ کہاں سے یہ اب سوچنے کی بات ہے اتنا فائدہ مند تیل بہت سارے لوگ سوچ رہے ہوں گے بھی کہاں سے ملے گا کہاں سے ایک تو آپ ہمارا نمبر نوٹ کر لیں اس میں کہیں نہ مل رہا ہو تو ہمیں بتائیے گا اگر آپ ٹانک میں ہیں تو آپ نے جانا ہے صدام پلازا میں ہے منصور جنرل سٹور ٹھیک ہے جناب اسی کے ساتھ عمران جنرل سٹور بھی ہے اسی کے ساتھ جو ہے ارباب بھی آپ نے کہنا ہے کیسن کا درد والا تیل ٹھیک ہے جناب کیسن کا شتر مرخ کا تیل ہمارے تیل کی نشانی یہ ہے ایک تو اس کی قیمت 700 روپے ہے کوئی 200, 300, 400 والا اصلی نہیں ہوگا میں آپ کو بتا رہا ہوں ٹھیک ہے جناب جو 700 روپے کا تیل ہے وہی خالص شتر مرغ کا تیل ہے اور وہ آپ کو ملے گا جس کے اوپر شتر مرغ کی تصویر بنی ہوئی ہوگی جی السلام علیکم
3: وعلیکم السلام سر خلیل خان
0: جناب کیا حال ہے ممبر شاہ جان سر نلا چکے ہیں صحیح ویلکم آکسوں تو کو اپنے پروگرام دے بھی صحیح
3: بہت مہربانی سر بہت مہربانی شکریہ
0: بس اج اساں لوکاں دے کجرے درد ہن تے جے حالے تک وی کیسن دا تیل نہیں گدا
5: درد سے آزادی
0: میرے خیال ہے کہ ہن انہاں کو گھن کے اپنے درد کو مکاونا چاہیے دے کیا کسو تساں
3: بالکل مکاونا چاہیے دے سر اے تے لازمی ہے
0: لازمی ہے نا صحیح تو ارے تا اپنا تجربہ ایندے نال اپنا تجربہ ذرا لوکاں نال شیئر کرو لوکاں کو دسو کہ بھائی میں وی گدا ائی تے میرا اے مسئلہ ائی تے کتنے وقت وچ حل تھی ہے تہاڈا مسئلہ
3: بالکل سارا تو سر 4-5 دیوار میں اندر حل تھی گیا ہے
0: اچھا جی ماشاء اللہ
3: اچھا تو پتھے اتنے چھکا ہوا ہے کہ جانے کے چھوٹے پیشاب پہ بھی نہ سے بیٹھ سکتے
0: ٹھیک ہے
3: اب باندھے اٹھا لگ جیسے تو نتھے بن جیسے گوتے لیکن الحمدللہ جلے چار پانچ بار مالا ترے ترے ٹائم گرند رہے ہیں انشاءاللہ تعالی نزیز ہن کو فرش ہو کا سیٹ ہے
0: او کا سیٹ ہے تو سادے وے کہ جڑا بندا مطلب ہے کہ پنجہ کول اتو تے لگا گیا تو ضروری ہے کہ شفا درد اپنے گھر رکھیو
3: بیل کول اپنے جیب وچ رکھے گھر نہ رکھے
0: اچھا جیب وچ رکھے اچھا تہاڈے پاسے تو چونکا وغیرہ بیٹھک وغیرہ بھی ہوندے نا تے یار دوست ہی پرانے ہوندے نا ضروری نہیں جو گھر آ کے مالش کرو جویں تساں ویلے بیٹھے ہو فارغ بیٹھے ہو تا اپنی جنگ کو کر کے میں پانچ لا کے ہاں بھی تھوڑی بیرا اے مالش کر رہے میں نا میں کو ہاں جی
3: بالکل ساری نے گل ہے
0: اچھا جی تساں سارے تیل کول مطمئن ہوے لوکاں کو اکسو کہ واقعی اے رزلٹ والی شے ہے
3: بالکل واقعی رزلٹ والی شے سر کے سن ہر پروڈکٹ کے اندر رزلٹ والا ہے
0: ہر پروڈکٹ رزلٹ والا ہے تے اے کچھ زیادہ ہی رزلٹ والا ہے نہیں میٹھا کچھ زیادہ ہے پتا ہوے تو کو
3: اے تے سر ای واسطے زیادہ نہ جن کان دے دردا کول شفا مل ویندی اللہ پاک کو خوشی اتے تے نظر نماز نہیں پڑھ سکدا با تو نماز کھل ٹھیک ہے پڑھ سکدا سو کی ٹھیک ہے
0: ہاں ہاں بالکل
3: اللہ پاک کو بہت دے درجہ دے دے جو لوگ بہت شفا پے دے پن
0: جی بالکل
3: ٹھیک
0: ہے اسپیشل سلام ہو گیا جی جناب شفا درد میں بات کر رہا سے ملے گا کہاں سے آپ کو ٹانک میں ہے تو منصور جنرل اسٹور کے اوپر چلے جائیں اس کے ساتھ ہی ارباب ہے اس کے ساتھ ہی عمران ہے دبئی ہے کراچی ہے عبداللہ ہے سٹی ہے تقریباً جتنی بڑی دکانیں ہیں ٹھیک ہے جناب اور کوشش کر رہے ہیں ٹانک کے میڈیکل سٹور جیسے کہ ہاسپٹل کے سامنے بلال میڈیکل سٹور ہے جیسے کہ وہاں پر جو ہے ارباب میڈیکل سٹور ہے کوشش کریں گے کہ وہاں پر بھی آپ کو یہ پروڈکٹس ملیں ٹھیک ہے جناب یا پھر فرحان میڈیکل سٹور ہے ٹانک کے اندر ٹھیک ہے جناب اینڈ کے اوپر بازار کے جو وہاں پر بھی آپ کو ہماری پروڈکٹس ملیں اس کے علاوہ جو ہے بازار کے اندر جو ہے وہ وقاص ٹریڈنگ ٹھیکیدار صاحب کا جو ہے سیٹ اپ ہے آپ وہاں پر بھی جا سکتے ہیں ایک اور کالر ہمارے ساتھ ہیں جی السلام علیکم
5: وعلیکم السلام خلیل بھائی شے جوڑے برابر
0: جناب کیا حال ہیں خیریت ہیں جناب ٹھیک ٹھاک ہیں آپ
5: خیر ہے میں کو خوین کو نہیں آندی
0: ہند کو کیوں نہیں آندی اتنی سونی ہند کو تو والے نا پیا یار کیوں نہیں آندی ہند کو اردو نہیں آتی آپ کو
5: میں کو پشتو آندی
0: میں کچھ پشتو نہیں آندی بات کے کرے سو اچھا چلو گزارا کریسو میری گالیاں نہیں سمجھ آندی تو کو جڑے میں گالیاں کرنا بیٹھا ہونا
5: میں گالی نہیں میں سمجھ نہیں آندی کنا خلیل
0: صاحب اتنا اتنا زبردست قسم دا لیکچر تیار کر کے آنے ہیں دی محنت دا تو ساتھ وچ تو کو سمجھ نہیں آندی میں کو پشتو نہیں آندی نا مسئلہ تے وا تو کو سرکی کیوں نہیں آندی میں کہے دوستو یا تو کو اردو کیوں نہیں آندی چلو میں کو تو پشتو نہیں آندی میں تے نکما ہاں جو میں کو پشتو نہیں آندی تو کو سرکی تو اردو کیوں نہیں آندی پہلے دسو
5: میں کو سری کی نہیں آندی کنا استاد میں کو خلیل استاد میں کو سری کی نہیں آندی اردو نہیں آندی
0: چنگی بالی تے لیندے کھڑے وے سمجھ نہیں آندی بھائی تو کو اس طرح کی لیندے پے صحیح ہے بالکل صحیح لیندے پے تو سا
5: میں کو گزارا کری سو غلط بسو بے با نہیں صحیح کنا خلیل استاد
0: چلو ٹھیک کیا کہنا چاہیں گے آپ نے کال کیے میرے بھائی اتنی تکلیف کے ساتھ اور آپ کہتے ہیں آپ کو اردو بھی نہیں آتی کیا کہنا چاہیں گے آپ
5: میں کال پور تو کو خلیل بھائی تے ماشاءاللہ دے زبردست سڑیا دے پروگرامو چر تناس پروگرام نر تکئی
0: ہاں
5: ما پروگرام زبردست پروگرام دا مال دور گزاراو کی دور پشتو مت سرے مست کو
0: اچھا چلو آپ کہہ رہے ہیں کہ پروگرام بہت ہی اچھا ہے لیکن مجھے جو ہے نا سرائکی آتی ہے اور پشتو نہیں آتی مجھے پشتو بولنی چاہیے تھوڑی سی ہیں جی
5: خلیل بھائی
0: ہاں ہاں
5: میں کو گزارا ان کو آندی غلط خوان نہ کہیں
0: چلو میں نام کیا آپ کا نام بتائیں اپنا نام
5: تا نام خلیل ہے
0: تا نام یار تا سو نام تا نام
5: نام محمد فیضان.
0: محمد فیضان دے تم نام تو تمہارا اردو والا ہے, سرائکی والا ہے, ہے جی تمہارا تو خان, نام پشتو والا, گل خان نہیں ہے, شربت خان نہیں ہے, نسوار خان نہیں ہے, تو نام تو تمہارا اردو والا ہے.
5: بس پروگرام معلوم اردو والا.
0: چلو ٹھیک ہے محمد فیضان, بہت شکریہ آپ کا جناب, تھینک یو. تھوڑی بہت ان کو پشتو آتی ہے, اردو آتی ہے, لیکن نام تو ان کا نام. ہاں جی جی فیضان جی جی بولیں.
5: میں سلام ڈیو نا کرنا.
0: اچھا ڈیو جناب, سلام ڈیو, جلدی کرو.
5: عبدالحادی کو سلام, میں پاس پڑے چھ عبدالحادی کو سلام.
0: اچھا ٹھیک ہے ٹھیک ہے, عبدالحادی کو سلام مل گیا تو.
5: سلیم کٹی خیل کو سلام, رئیس صاحب کو سلام, انوار بنڈیوان کو, سلیم کٹی خیل کو, تم نسنر چور بس خالق میں آواز کو سلام.
0: ٹھیک ہوگی جناب, ٹھیک ہوگی, بہت شکریہ آپ کا جناب, آپ کے میسیجز بہت سارے ہیں. فیضان بھائی تھے ہمارے ساتھ, اور فیضان بھائی کیا کہہ رہے تھے, جی جناب ادھر کال کریے گا, ٹھیک ہے جی, یہ جو نمبر ہے ہمارا 03444936336, اس کے اوپر آپ لوگ کال اور ایس ایم ایس کر سکتے ہیں, اور میسیجز کو میں شامل کرتا ہوں. اور آپ کو بتا دوں کہ یہ جو ہماری بہت ہی نایاب قسم کی پروڈکٹ ہے جس کو ہم کہتے ہیں کہ سن شفا درد آئل آسٹرچ آئل, یہ آپ کے شہر ٹانک میں کہاں ملے گی, پہاڑپور میں کہاں, اور جو ہے ڈیر اسمل خان میں کہاں. ڈیر اسمل خان میں تو ہماری اپنی مین شاپ ہے, وہاں پر آئیں گے تو آپ کو شفا درد سستا مل جاتا ہے, ٹھیک ہے. میں نے لڑکے کو کہا ہوا ہے کہ شفا درد کے اوپر لوگوں کو اچھی بچت دیا کریں, ٹھیک ہے جناب. تو شفا درد جو ہے, اگر آپ کیسن شاپ کی, آج میں آپ کو آفر دے رہا ہوں کہ اگر کوئی بندہ 3 بوتل لے کر جائے گا شفا درد کی تو 1 فری ملے گی, ٹھیک ہے جناب. یعنی کہ 2100 کی 3 بوتلیں بھی نہیں ملیں گی, اس سے بھی کم آپ کو ملے گا, ٹھیک ہے جناب. اور ساتھ میں یعنی کہ 2000 روپے میں آپ کو 4 بوتلیں ملیں گی, اس کی 3 بوتلوں کے ساتھ 1 بوتل فری ملے گی, 3 بوتلوں کے ساتھ 3 شفا درد جو خریدے گا اس کے ساتھ 1 فری. یہ کیسن شاپ پر آپ کے لیے آفر ہے. اور کیسن شاپ کہاں پر ہے, اکبر پلازا میں ہے, اکبر پلازا میاں کمرشل مارکیٹ, یعنی کہ ڈیر اسمل خان میں جو چگلا ہے اس کے ساتھ ہے کمرشل مارکیٹ, کمرشل مارکیٹ کے پیچھے ہے اکبر پلازا, اس میں کیسن شاپ ہے, وہاں سے خرید سکتے ہیں. اس کے علاوہ چگلا کے ساتھ مدینہ ورائٹی ہے, امان ہرسیرا, فاروق ہرسیرا, ٹھیک ہے جناب, جتنے بھی کاسمیٹک کی دکانیں ہیں سب کے اوپر آپ کو کیسن ملے گا. اور اس کے علاوہ جو ہے گلشن کیش اینڈ کیری ہے, وہاں پر بھی آپ ہماری پروڈکٹ حاصل کر سکتے ہیں, وہاں پر بھی آپ کو یہ ڈیل ملے گا, ٹھیک ہے جناب. پہاڑ پور کے اندر اویس جرنل اسٹور, راحت گھی ایجنسی, جو جی پی او چوک ہے, ڈاکانہ اس کے بالکل سامنے ہے, وہاں سے آپ ہمارا یہ شفا درد آئل حاصل کر سکتے ہیں. اور یہاں سے بھی آپ رعایت کرایا کریں ان سے ضرور, پورے پیسے مت دیا کریں ان کو, یہ جو راحت گھی ایجنسی کے سامنے اویس ٹریڈر ہیں, ان کو ہم بہت ہی ہول سیل ریٹ کے اوپر چیزیں دے سکتے ہیں, ٹھیک ہے. اس کے علاوہ حیدر میڈیکل اسٹور رنگ پور اڈا, اور اس کے ساتھ ہے حسیب جنرل اسٹور رنگ پور اڈا, اینڈ ہوتا اڈا پر شیر ولی کنڈی جنرل اسٹور, نعیم کنڈی جنرل اسٹور, ان سب دکانوں کے اوپر بھی آپ کو ہمارا یہ تیل جو کہ درد کو جڑ سے ختم کرنے کا ہنر رکھتا ہے, آپ یہ حاصل کر سکتے ہیں. اس کے علاوہ جو کاسمیٹک کی دکانیں ہیں اور بھی دکانوں پر آپ کو ملے گا. جلدی سے میں ایس ایم ایس آپ لوگوں کے شامل کرتے ہیں, کال مت کیجیے گا ابھی. السلام علیکم بھائی, کلور کوٹ میں آپ کے پروڈکٹ کہاں ملتے ہیں, ہم یوز کریں گے, ضرور بتائیے بھائی, اور شیمپو کا نیم ضرور بتائیے گا, فرام یور بہنا, ٹھیک ہے جناب, ہماری بہن ہیں کوئی, اور کلور کوٹ میں نہیں ملتے ہیں, ٹھیک ہے جناب. آپ کو دریا خان آنا پڑے گا یا آپ کو پنگرئی آنا پڑے گا, ٹھیک ہے جناب. اور کیسن شیمپو کا نام جو ہے کیسن شیمپو ہی ہے, ٹھیک ہے جناب, کوئی اور نام نہیں ہے.

यारम रम न पात के गम चलता न जुदा के गम, यारम रम न पात के गम चलता न जुदा के गम, जुदाईज गमला न सम जका दगा से खुजड़े गम, जुदाईज गमला न सम जका दा से खुजड़े गम, कमाने में दजड़ सरा पो ओरुन के स्वजे जम, औ खुदा त गोर रा न मजा जप फ्रोद तरगड़े जम, औ पाकिस्तान हम रसवाई दा, पाकिस्तान हम रसवाई दा, यारा ज च रसवा के जों अ जबे शक दीवाना, जबे शक दीवाना खप मिन खपो एगम। यो अरबिया प्रोग्राम चे हर कला दरतवें दा देमन रेडियो टांसी आशारिया 4 एफएम टांग रागदा औ खपल अदबी प्रोग्राम अर वो जरन दस्तूरी औ जें देता सो रो देता सो खपल कोरबा या मेजबान किस्मत अली रजा। جدوستانو بالکل د خاکسار په आवाज مو نظم واروي ده او لکما بالکل تاسو ته ویلا چې شاعرانو په وخت باندې دوستانو خپل فرض پوره کړی دي، او چونکه دوستانو ادبی پروګرام ده نو په ادبی پروګرام چې د شعر او شاعری پروګرامي نو راځو دوستانو نن دیو د موجا د ضلع ټانګ د علاقې د میخانی سره چې کم تعلق لري دے اغی علاقے شاعر عارف سلطان سے بو آواز چپیوی مشاعرے چے دا دا خپل کلام پیش کرے ہو راجو دوستانو چپمینہ سرے وارو لکا ما تاسو تا داویری ہو چے تاسو مجھتا پکار دی چے کل ہاں مجھا شیر ارو نو دے شیر مقصد مانے تا سوچ کو نو راجو دے عارف سلطان پا آواز باندے دا خوش غزل وارو

0: السلام علیکم معزز خواتین و حضرات، میں ہوں ارجد آصف اور آج میں ایک ایسی جگہ بیٹھا ہوں جہاں پر آپ کو ہر طرف ایک نام دکھائی دے رہا ہے اور وہ ہے پرمننٹ۔ جی ہاں، یہ پرمننٹ کاسمیٹکس کا آفس ہے اور میں موجود ہوں پرمننٹ کاسمیٹکس کے سی ای او محترم جناب قیس رحمان صاحب کے ساتھ۔ میں ان کا شکر گزار بھی ہوں کہ انہوں نے ہمیں وقت دیا اور ہم ان سے پرمننٹ کاسمیٹکس کے حوالے سے پوچھیں گے، کچھ جانیں گے۔ کچھ سوالات ہیں میرے ذہن میں پرمننٹ کاسمیٹکس کے حوالے سے جو میں آج قیس رحمان صاحب سے ان کے آفس میں بیٹھ کر ہی پوچھوں گا، اور کیونکہ کاسمیٹکس ہر ایک کی ضرورت ہے، ہر ایک استعمال کرتا ہے۔ اور پرمننٹ کاسمیٹکس کہتا ہے کہ بھائی، یہ وہ پروڈکٹ ہے جو آپ کو پرمننٹ بیوٹی دے گا۔ بالکل پرمننٹ بیوٹی کے لیے پرمننٹ کاسمیٹکس۔ سر تھینک یو سو مچ، شکریہ آپ نے وقت دیا۔ سوال سر میں کرنے لگا ہوں، سوال یہ ہے کہ آپ کا جو یہ شیمپو ہے، شیمپو سے شروعات کریں گے، پرمننٹ اینٹی ڈینڈرف شیمپو، یہ ڈینڈرف شیمپو جو ہے کس عمر کے لوگوں کے لیے ہیں اور کتنے پرسنٹ آپ شیورٹی دے رہے ہیں کہ یہ ڈینڈرف کو ختم کرے گا؟
1: السلام علیکم تاثیر، سب سے پہلے آپ کا بہت شکریہ ہیڈ آفس وزٹ کرنے کا، اور ویلکم آن بورڈ بھی آپ کو کہتے ہیں۔ آپ اب آج سے یا تقریباً مہینہ ہو گیا ہوگا آپ آن بورڈ ہیں ہمارے ساتھ، آفیشیلی آپ ٹچ ہو گئے ہیں، ہماری فیملی کا حصہ بن گئے پرمننٹ کاسمیٹکس کا، تو آپ کو میں ویلکم بھی کروں گا اور انشاءاللہ آپ کو یہ اعتماد اور اطمینان ہوگا کہ جو ہم پروڈکشن کرتے ہیں یا جو ہماری پروڈکٹس ہیں، اے ٹو زی جتنی بھی ہمارے پروڈکٹس ہیں، وہ کوالیفائڈ فارماسسٹ، بی ایس سی کیمسٹری، بی ایس سی بایولوجی فارماسسٹ کی زیر نگرانی تیار ہوتی ہیں۔ ہائی اسٹینڈرڈس کے مطابق، آئی ایس او اسٹینڈرڈس کے مطابق ہم تیار کرتے ہیں اپنے پروڈکٹ، کوالٹی کنٹرول ہوتی ہے ہماری پروڈکٹس کی، ہر کمرشل بیچ کی پہلے ٹیسٹنگ ہوتی ہے اور مینوفیکچرنگ ایک پروسیس ہوتا ہے اور کوالٹی کنٹرول کا ایک پروسیس ہوتا ہے، اسے گزر کے پھر ہماری کمرشل بیچ بنتی ہے۔ الحمدللہ پورے کے پی کے میں جتنے بھی کے پی کے کو اون کر رہے کاسمیٹکس کمپنیاں، ان سب میں واحد پرماننٹ کاسمیٹکس ہے جو ہمارے پاس، جن کے پاس کاسمیٹکس مینوفیکچرنگ لائسنس ہے، آئی ایس او سرٹیفکیٹ ہے ہمارے پاس، حلال سرٹیفیکیشن ہے ہمارے ساتھ، جی ایم پی سرٹیفائڈ ہے ہماری کمپنی، اور منگورا سوات میں ہماری پروڈکشن یونٹ ہے، فیکٹری ہماری منگورا میں ہے، اور کوالٹی پروڈکٹ پرووائڈ کر رہے ہیں کاسمیٹکس کی انڈسٹری کو، پورے پاکستان میں کے پی کے سائڈ سے ریپرزینٹ کر رہے ہیں۔ تو آپ کے آنے کا بھی شکریہ، آپ کو ایک آپ کا ایکسپلوجر ہوگا یہاں پہ آ کے، آپ نے بہت سی چیزیں جو آپ فون پہ کرتے تھے اور وہ آپ ابھی بائی فیس آپ نے ساری چیزیں دیکھ لی ہیں، آپ نے پرکھ لی، آپ نے پروڈکٹس دیکھ لیے، مہینہ ہو گیا ہوگا انشاءاللہ آپ کو ہمارے ساتھ کام کرتے ہوئے، اور اس میں آپ کو ہماری پروڈکٹ کی جو ایفیکیسی ہے، جو رزلٹ ہے، جو ہماری کوالٹی کنٹرول ہے، جو ہماری کسٹمر کی سیٹسفیکشن ہے، وہ سب آپ کو پتہ چل چکا ہوگا انشاءاللہ، امید ہے۔ اور ہم اپنے جتنے بھی ہمارے کسٹمرز ہیں ان سب کا ہم شکر گزار بھی ہے کہ وہ ٹرسٹ کر رہے ہیں، لیکن ہم وعدہ بھی ان کے ساتھ کرتے ہیں کہ کبھی ان کی ٹرسٹ کو، یعنی کبھی بھی اس کو وہ نہیں کریں گے، ڈس اپوائنٹ اپنے کسٹمر کو نہیں کریں گے۔ شیمپو کے حوالے سے آپ نے پوچھا ہے تو ڈینڈرف ایکسپرٹ شیمپو ہے ہمارا، یعنی ڈینڈرف کا کمپلیٹلی وہ خاتمہ کرے گا، 100% رزلٹ دے گا۔ آپ کو میں نے اس کی فارمولیشن بھی بتایا کہ کلیمبازول ہے کتنے پرسنٹ، سیلیسیلک کتنا پرسنٹ ہے، ٹری ٹری آئل کتنا ہے، اور جو وہ ہوتا ہے بیس ہوتا ہے شیمپو کا، تو وہ ہے جو، یعنی اگر میں آپ کو یہ بولوں کہ اکثر ایسی ملٹی نیشنل کمپنی ہے جو ہمارے شیمپو ہے نا، سیم یہی فارمولیشن وہ لوگ 100 ml 900 rupees کا بھیج رہے ہیں،
0: بالکل
1: ہمارا 200 ml 500 کا ہے۔ اور دوسرا میں یہ بولوں کہ یہ 3 years کی عمر سے لے کے نا 93 اور 130 کی عمر تک کا بندہ میل فیمیل دونوں استعمال کر سکتے ہیں، رزلٹ بہترین اس کو آئے گا۔ ڈینڈرف تو ہفتے میں 2 times استعمال کرنا ہوتا ہے ہمارے شیمپو، اس سے زیادہ نہ کرے تو بہتر ہوگا،
0: یعنی ضرورت ہی نہیں ہوگی،
1: ضرورت ہی نہیں ہوگی۔ تو یہ ریگولر نہیں، ڈینڈرف ایکسپرٹ ہے فنگس کے لیے اور بہت سی ڈیزیز جو بالوں کے ہوتے ہیں، بہترین اس کا رزلٹ ہے اس میں، اور بڑی بہترین طریقے سے ہم مینوفیکچرنگ کرتے ہیں، اور الحمدللہ آنورڈ 2011-2012 سے ہم کاسمیٹکس انڈسٹری میں، اور لوگوں کا ٹرسٹ دن بہ دن اللہ تعالیٰ ہمیں तरक्की दे रहे हैं, दिन ब दिन लोगों का ट्रस्ट बढ़ता जा रहा है और हमें भी काम करने में मजा आ रहा है क्योंकि हम क्वालिटी प्रोवाइड कर रहे हैं। एक चीज मैं खुद घर में इस्तेमाल करता हूँ तासीर, तो अगर वो मैं आपको बोलूँ कि आप इस्तेमाल करो तो मैं कॉन्फिडेंटली बोलूंगा, बोल्डली आपको बोलूंगा, मुझे पता है एफिकेसी का, फार्मुलेशन का, रिजल्ट का। यानी पी एस क्यू सी ए के जो ऑफिशियल है वो हर 3 महीने बाद उसके डायरेक्टर और असिस्टेंट डायरेक्टर अचानक विजिट करते हैं हमारी लेबोरेटरी, हमारी फैक्ट्री पे, और वहां पे वो बेच टेस्टिंग जो हमारा एक वो होता है वो प्रोसेस वो देखते हैं, चेक करते हैं और अचानक आते हैं तो हमारी क्वालिटी वो इंश्योर करते हैं। तो हम अल्हम्दुलिल्लाह बहुत अच्छे तरीके से और बेहतरीन तरीके से लोगों का भी रिस्पांस मिल रहा है और दिन ब दिन काम भी बढ़ता जा रहा है।
0: अच्छा सर, 2012 से एक सिलसिला शुरू है, आज 2026 है और वो भी जुलाई का महीना, कुछ महीनों के बाद 2026 भी खत्म हो जाएगा। इतने अरसे में परमानेंट कॉस्मेटिक्स चल रहे हैं, तो सर ये इतना एतमाद या इतना अरसा लॉन्ग टर्म कैसे चल रहा है? मतलब हम देखते हैं कि इतना कोई प्रोडक्ट जो है इस तरह
1: आते हैं
0: मुसलसल आते हैं चले जाते
1: हैं। असल में इस बुनियादी वजह है ना, जब आपको एतमाद हो और आपका एक फ्यूचर प्लान हो और आपका एक गोल हो जो परमानेंट हो, तो आप उसके लिए ना जो एफर्ट करते हो वो आप लॉन्ग टर्म में आपकी सोच होती है, शॉर्ट टर्म में नहीं होती है। यानी अगर आप वो एक जिम्मेवारी है, ये एक प्रोडक्ट प्रोडक्शन या मैन्युफैक्चरिंग, ये बहुत बड़ा रिस्क भी होता है, बहुत बहुत बड़ी जिम्मेवारी भी होती है। और इंडस्ट्री में जो भी हो, जो इंडस्ट्री भी हो, उसमें आपका टिक जाना, आपका 10-15 साल 16 साल गुजार लेना, ये बजाते खुद बहुत बड़ा चैलेंज है। अगर हम क्वालिटी पे तवज्जो ना देते, हम मयार पे तवज्जो, कीमतों पे, पैकेजिंग पे, और हमें ये ना होता कि यार हमें आगे जाना है और अपना नाम बनाना है, अपने सूबे के लिए कुछ करना है, अपने लोगों के लिए, तो शायद हम ना टिकते। सिर्फ अगर अपनी खातिर हम करते ना तो ये काम कब का खत्म हो चुका होता, जिस तरह बहुत से लोगों का हो जाता है खत्म जल्दी। तो अगर हम टिके हुए हैं अल्हम्दुलिल्लाह, या हम इंडस्ट्री में सर्वाइव कर रहे हैं, हमारा नाम है और लोग ट्रस्ट कर रहे हैं और हम दिन ब दिन आगे जा रहे हैं, तो बुनियादी वजह यह है कि एक चीज जब मैं बनाता हूँ ना तो मैं ये सोच के अब मैन्युफैक्चरिंग करते हैं कि ये मैं खुद इस्तेमाल करता हूँ, अपने घर में इस्तेमाल करता हूँ। जब एक चीज मैं खुद यूज करूँ, अपने घर में यूज करूँ, उसके मुताबिक मैं वो फार्मुलेशन, यानी अगर हम इंग्रेडिएंट्स परचेस करते हैं केमिकल, तो वो हम ऑथोराइज डिस्ट्रीब्यूटर से लेते हैं। अगर हम ए ग्रेड केमिकल परचेज ना करें और हम लोकल मार्केट से सस्ते वाले इंग्रेडिएंट्स और केमिकल्स ले, तो लाजमी बात है हमारी क्वालिटी नहीं रहेगी, लोगों का ट्रस्ट नहीं रहेगा और हम स्टे नहीं कर सकेंगे शेल्फ में। तो ये सारी चीजें हम देखते हैं। एक प्रोडक्ट हम अपने लिए बनाते हैं, लोगों के लिए नहीं बनाते। जब मैं अपने लिए एक चीज बनाऊंगा ना तो वो अच्छी चीज बनाऊंगा। तो लाजमी बात है जब आप यूज करोगे तो आप भी बोलोगे कि यार ये तो जबरदस्त इसका रिजल्ट है।
0: अच्छा सर, एक परफ्यूम मैंने वेबसाइट पे देखा, खैसदा लाला
1: जी, हाँ,
0: वो सुनने में आ रहे हैं कस्टमर ये कह रहे हैं कि वो आउट ऑफ स्टॉक हो गया।
1: जी हाँ, वो इस वजह से कि बहुत ज्यादा उसका डिमांड था, तो फिलहाल तो आउट ऑफ स्टॉक है, करीब इंशाल्लाह रिस्टोर होगा
0: दोबारा। अच्छा सर, सोशल मीडिया पर परमानेंट कॉस्मेटिक्स लोग देख रहे हैं, तो बाहर के जाहिर सी बात है सोशल मीडिया एक बड़ी दुनिया है, लोग अब ख्वाहिश कर रहे हैं कि उन तक जो पाकिस्तान से बाहर है उन तक भी परमानेंट कॉस्मेटिक्स पहुंचे, तो उसका कोई प्लान है सर इन फ्यूचर?
1: इंशाल्लाह सऊदी अरब में अवेलेबिलिटी होगी।
0: अच्छा,
1: इन फ्यूचर इंशाल्लाह वहाँ पे अवेलेबल होंगे सारी हमारी प्रोडक्ट। लिस्टिंग हम कर रहे हैं वन बाय वन, तो शैम्पू से ही हम स्टार्ट कर रहे हैं वहाँ पे। अच्छा। इंशाल्लाह उसके बाद हम और भी हमारे जितने प्रोडक्ट है वो भी अवेलेबल होंगे, और इंशाल्लाह बहुत से प्लान है फ्यूचर में
0: माशाल्लाह। के ये वो प्रोडक्ट है जो सिर्फ पाकिस्तान में नहीं बल्कि पाकिस्तान से बाहर भी मौजूद ख्वातीन हज़रात ये इस्तेमाल किया जाएगा और लोग इससे फायदा उठाएंगे। ये कहा जा सकता है कि परमानेंट कॉस्मेटिक्स जो है वो लोकल ब्रांड बिल्कुल नहीं है, ये एक इंटरनेशनल ब्रांड है। थैंक यू सो मच सर।
1: थैंक यू तसीर, थैंक यू।

पास प कमर वलाड गोला ए पास प कमर वलाड गोला ए पास प कमर वलाड गोला व नसीब दिसायो ब दरखेशो پاس پا کمر فلاڑ گولے و نصیب دسائی ہو با زدر خیش ہم

0: Καλά χρόνια και.
1: Α, όχι, τσακούνε λέγει, τσακούνε.
0: Αχιά.
1: Α, όχι, να μην τσακούνε λέγει, ο εμάς είχε γίνει ρίτσι ότι χαταρνούκ τέτσι. Α, όχι, να μας είχε γουρίνει ζάνο ξάν και τέχα, δε ζάν χιάλ σε τι κανένα σε τι δεμάσου να.
0: Α, Ινσιαλά.
1: Δεμάσου να ζάν χιάλ σε τα γουρίσα.
0: Α, Ινσιαλά. Yo formas no pura que
1: es. ¿Sarangachi?
0: Yo formas no pura que es.
1: ¿Pero gra esa forma este es?
0: Oh, ya colado, balchazo, zalguía, osa, tata, chave, te mirencha.
1: Ay, tata, chave, che mayencha. Yar colado de balchazo, tata, chave, che mayencha. No bajar galji, dat, diga nesir, me mucho te jadara, zik. زه خیر ته مو ته خیر کې دا غنه وشو و کنه دا غنه لږه سلو د کنه په خیر کې به زه تاسو پلی کو ته ولا به ته په اثر کې شي سلام ورکه کنه
0: سلام مال نه دا ورکړي
1: نو ورته وای سلام ورکه دا خپل واخلي
0: چلو صحیح ده
1: ډیره مننه چې خوشاله شي ثانکیو سو مچ ډیره مننه چې

0: अस्सलाम वालेकुम भाई जान, वेलकम टू द लेट नाइट शो। आपको डेडिकेट द जुदेव रजी दे शमारम टू तरीखों में पत्र लिख के लेदी ना शास अमर वत तेरे मन ना पुर खुशाल छ के दर मन छ इज्जत मन छ। अस्सलाम वालेकुम।
1: वालेकुम
0: सलाम भाई, सही जोड़िया तो खैर जोड़िया तबीयत में शद है कुर्बान चोखो बरे के वेद कम सोए ना जी। फैजान भाई सरंगे शेज जोड़ी बरबारी है
1: پروگرام
0: اور لے کے پروگرام خوشحال ہو کہ مت پتہ لگی گور چاہتا لے کے ڈیر من نا خوشحال سے کدھر من سے تھا گور مینے در کسی
1: تنخواہ
0: تھینک یو ڈیرے مننے سے۔